0: ये जो जिंदगी की किताब है, ये जो जिंदगी की किताब है, ये किताब भी क्या किताब है। कहीं एक हसीन ख्वाब है, कहीं जानलेवा अजाब है। कहीं खो लिया, कहीं पा लिया, कभी रो लिया, कभी गा लिया। कहीं रहमतों की हैं बारिशें, कहीं तिश्नगी बेहिसाब है। कहीं छांव है, कहीं धूप है, कहीं छांव है, कहीं धूप है, कहीं और ही कोई रूप है। कहीं छीन लेती है हर खुशी, कहीं मेहरबान बेहिसाब है। ये जो जिंदगी की किताब है, ये किताब भी क्या किताब है। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम फरहान भाई, क्या हाल है?
0: अल्लाह का शुक्र, बिल्कुल ठीक ठाक। गुलाम अब्बास साहब, आपकी खूबसूरत से ज़िंदगी के ऊपर जो आपने गुफ्तगू की ना, तो उस पर मुझे ये मैंने कहा आपको कुछ सुनाया जाए। कैसे हैं?
1: मैं कहता हूँ कमाल
0: है ना,
1: कमाल सुनाया है आपने।
0: सर सलामत रहें, क्या कहेंगे आप?
1: मैं यही कहूँगा जनाब कि सबसे पहले तो मेरी तरफ से आपको, आपकी पूरी टीम को, पूरे पाकिस्तान, पूरी मिल्लत इस्लामिया को सलाम।
0: वालेकुम सलाम।
1: और पाक फौज को खुसूसन से ल्यू, क्योंकि मैं खुद एक आर्मी रिटायर्ड पर।
0: माशाल्लाह माशाल्लाह, हमारा भी सलूट जी।
1: जी जी बिल्कुल, क्योंकि इस वक्त सरहदों पे वो सुन रहे हो।
0: बेशक,
1: उनके हौसले बढ़ते हैं।
0: बेशक,
1: वो हमारी मोहब्बत में जाग रहे हैं भाई।
0: वो जाग रहे हैं और हम लोग सो रहे हैं।
1: नहीं,
0: मैं कुछ और कह रहा हूँ। भाई वो जागते हैं तो हम सोते हैं ना।
1: बिल्कुल बिल्कुल।
0: अगर वो नहीं जागेंगे तो हम कैसे सोएंगे? हम लोग सुकून की नींद सो रहे हैं ना, वो सरहदों पे बैठे ड्यूटी दे रहे हैं।
1: बिल्कुल, अब हम सुकून की नींद सो रहे हैं, कल तक हम वहाँ थे, आज नहीं। लेकिन ये कि जो है ना, एहसास दिल के अंदर,
0: वाह
1: ना?
0: बड़ा मुश्किल काम है, बड़ा मुश्किल काम है।
1: दिल है रब का घर।
0: बेशक,
1: रब दिल में है, फिर हर दिल में रब है।
0: बेशक,
1: इस चीज को जब हम समझ जाए ना, एहसास है रब, महसूस करने का नाम रब है। ठीक है ना, हम लोगों ने रब की तलाश में ना जाने क्या कुछ कर लिया है। कोई बुतों में तलाश रहा है, कोई कहीं तलाश रहा है, कोई कहीं तलाश। अपने अंदर झांके, सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, आप रहमत आलमीन है।
0: बेशक,
1: हम आपकी जिंदगी को अब तक नहीं समझ पाए थे। जब तक हमें वो समझ नहीं आएगी कि सच्चाई क्या है, सच क्या है, क्या है, हम हकीकतों की तरफ अब तक जो है ना, असल हकीकत तो ही वो है, असल जिंदगी वो है। हमने इस किरदार को उस किरदार जैसा बनाना है कि जो किरदार जिंदगी का असल किरदार है।
0: बेशक बेशक,
1: हम अशरफुल मखलूकात हैं, हम अपने रुतबे से वाकिफ नहीं, हम अपने मकाम से वाकिफ नहीं।
0: बेशक,
1: औकात हम सबकी एक है, औकात हम सबकी एक है, हम औलादे आदम।
0: बेशक,
1: ठीक है, हम रब के आगे मसजूद हैं, बाकी कायनात हमारे आगे मसजूद है। हम इस चीज को जब जाने, हकीकत को समझे, सच्चाइयों की तरफ आए, सच्चाइयों की तलाश करें, सच्चाइयों की नहीं ढूंढें।
0: बेशक,
1: तलाश हमारे पास कुरान पाक है। कुरान पाक से हमने आज तक जो है ना, बस वो चंद मतलब की आयात सुनाई और जो है ना, हमारी ड्यूटी पूरी। जिंदगी के लिए लाहे अमल है।
0: बिल्कुल ठीक है, बिल्कुल ठीक, बहुत शुक्रिया, सलामत रहें जी, सलामत रहें।
1: इंशाल्लाह फिर मिलेंगे तो जो है ना, बिस्मिल्लाह पे बात।
0: जरूर जरूर सर, थैंक यू जी, बहुत शुक्रिया। इसमें कोई शक नहीं है जी, इंसान इस कायनात की एक ऐसी मखलूक है जिसे अल्लाह ताला ने अक्ल, शऊर, इख्तियार, एहसास और सबसे बड़ी बात गौर व फिक्र की जो सलाहियत अता की है, कमाल है। اور یہ انسان ہی ہے نا جو وہ ستاروں کی وسعتوں میں جھانکتا ہے، پھر سمندروں کی گہرائیوں کو ناپتا ہے، اور یہی انسان ہے جو کائنات کے راز دریافت کرتا ہے اور اپنی ذات کے بارے میں سوال اٹھاتا ہے کہ میں کون ہوں، میری تخلیق کا مقصد کیا ہے، میری زندگی کی اصل قدر کس چیز میں پوشیدہ ہے۔ اچھا، لیکن ان تمام صلاحیتوں کے باوجود ایک بنیادی سوال اپنی جگہ موجود رہتا ہے کہ انسان جو ہے وہ محض اپنی ذہانت، طاقت یا پھر اپنے علم کی وجہ سے اشرف مخلوقات ہے، یا اس کی اصل عزم، اس کی جو عظمت ہے اس کے کردار میں ہے، اس کے اخلاق میں ہے، ان تمام چیزوں میں پوشیدہ ہے۔ اور یہی وہ سوال ہے جو انسان ہونے کا محض تصور سے نکال کے اس کی انسانیت کی جو حقیقت ہے نا اس تک لے جاتا ہے۔ سچ کہا آپ نے جی، انسان اشرف المخلوقات ہے اور یہ کمال ہے انسان میں، انسان کو خود ہی نہیں پتا کہ وہ کیا ہے۔ السلام علیکم۔
2: وعلیکم السلام۔
0: جی کون ہمارے ساتھ؟
2: سائرہ بات کر رہی ہیں، اسلام آباد
0: سے۔ سائرہ اسلام آباد سے بات کر رہی ہیں۔ جی سائرہ کیا کہیں گی؟
2: آپ کا سنا، آج آپ کی طبیعت
0: نہیں
2: ٹھیک لگ رہی۔
0: بس یہ طبیعت وہ کچھ تو ہوا بھی سر تھی، کچھ تھا تیرا خیال بھی۔
2: کھانسی آپ روک لیں، روک رہے ہیں، تھوڑی تھوڑی دیر کے بعد پھر ہو رہا ہے۔
0: جی جی جی، بس وہ کچھ موسم کی تبدیلی ہے نا، وہ پھر آشکار ہو جاتی ہے تھوڑی بہت۔
2: اللہ تعالیٰ آپ کو صحت۔
0: آمین آمین۔ کیا کہیں گی سائرہ آپ، زندگی کیا آپ کا جو ہمارا آج کا موضوع، آپ نے سنا کچھ اس کے بارے میں؟ سکسیس آپ کے نزدیک کامیابی کیا ہے؟ آپ کامیابی کس کو کہتی ہیں زندگی میں؟ جو کامیابی ہے، کون لوگ کامیاب ہیں؟
2: میرے نزدیک تو وہ لوگ کامیاب ہیں جو ایک اللہ اور اللہ کے رسول کے بتائے ہوئے جو اصول طریقے کار جن پہ ہمیں چلنا چاہیے۔
0: بے شک
2: ایز اے مسلمان ہونے کے ناطے جو ہمیں ایک چیز، ایک کتاب ہمیں ہر چیز جو ہے قرآن پاک صاف صاف بتاتی ہے، اگر ہم پھر بھی ان چیزوں پہ نہیں چلتے ہیں تو پھر وہ ہم زندگی کا مقصد نہیں رہتا دنیا میں آنے کا۔ دنیا میں آنے کا مقصد صرف یہ نہیں ہے کہ کھانا پینا، یاشی، اپنی دنیا کے ساتھ چلنا، لیکن جو طریقے خدا تعالیٰ نے ہمیں بتائے، میں تو کہتی ہوں اگر ہم لوگ ان پہ چلتے ہیں، ایک تو ہمارا مقصد بھی پورا ہو جاتا ہے کہ ہم دنیا میں کس لیے آئے ہیں، روح کو بھی تسلی ہو جاتی ہے، اور بہت سی ایسے ہم چیزوں سے بچ جاتے ہیں جب ہم ان اللہ اور اللہ کے بتائے ہوئے طریقوں پہ چلتے ہیں، کہ بہت سی چیزوں سے ہم بچ جاتے ہیں اور اپنی زندگی بہت اچھے طریقے سے گزار سکتے ہیں۔ بے شمار ان میں چیزیں، دوسروں کا، ہم اس لیے دنیا پہ دوسروں کا خیال رکھنا، بے بس کی بے بسی کے لیے دعا کرنا، اللہ تعالیٰ اس کے اپنے فضلوں سے رکھے، بیماروں کے لیے شفا کے لیے، بے شمار چیزیں۔ اگر وہ اس ٹاپک پہ ڈسکس کرے بہت لمبی ڈسکس ہو جاتی ہے۔
0: بالکل،
2: میرا مقصد صرف اتنا ہے، میں جو میں سمجھی ہوں، مجھے آپ کے سوال کا نہیں کسی انداز ہوا، میں جو سمجھی ہوں میں تو جی آپ کو میں یہ۔
0: بالکل ٹھیک ہے، بہت اچھا آپ کا جواب ہے، بڑا اچھا آپ نے، بالکل ٹھیک، تھینک یو سو مچ جی، سلامت رہیں۔
2: آپ میڈیسن لیں کچھ یا گرم پانی پاس رکھ لیں،
0: میں شو کر لوں اس کے بعد ہی کچھ ہو۔
2: چلے اللہ تعالیٰ آپ کو بھائی کے بعد
0: بہت شکریہ جی، سلامت رہیں جی، بہت شکریہ، اللہ حافظ۔ اور جناب بہت بہت شکریہ آپ سب کا، کتنی آپ لوگ کیئر کرتے ہیں نا، ویسے اچھا ہوتا نا، اچھا لگتا نا آپ سے لوگ محبت کریں، آپ کی کیئر کریں، آپ کا خیال رکھیں، آپ ہلکا سا بھی گھانس دینا پھر پتہ لگ جاتا ہے کوئی کام خراب ہے۔ آئیے سنا بڑھیں گے خوبصورت سے ٹریک کی جانب، آئی جسٹ لو اٹ، آئی ڈونٹ نو، مزہ آئے گا آپ کو، من اٹ گیا۔